0: शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्व विहीन हुँदा व्यतिथि थप चुलिएको छ। होलीको राजनीतिक उदय सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विषीले खबर लेख्नु भएको छ। केपी शर्मा होलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: वाल्मीकि क्याम्पसको कागजात फिर्ते गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारत चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको पेन्सी इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीन ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम क्षति, 450 मेगावाटको एसआर 6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद बक्यौता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्पराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको AN-32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
1: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। 6 उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पाउने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
0: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुइकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं।
3: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू जस्तै सामुदायिक वनको र विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे, यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौँ।
4: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघको बन्दको, तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छन्?
3: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौ भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छु भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका
4: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ जो घोषणा पत्र जारी।
3: अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकार

0: घोषणा पत्र जारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौँ भन्छौँ त्यसलाई मर्ज गर्ने एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
1: प्रदेश सरकारहरूले विभिन्न डिभिजनल वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यस कारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलिक ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
0: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेको छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
1: समुदायले विभिन्न क्रियाकलाप गर्दै आग लागि नियन्त्रण गरेर वनको संरक्षण गरेर वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछ, त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
0: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
1: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेको छ।
0: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर त्यो मैले त्यो भन्न खोजेको थिएँ।
1: त्यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
2: फेको फनका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो, 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
2: कांग्रेसमा देउबा कोइराला पक्ष धरले सदस्यता अध्यावधि गरेनन्, 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपाको नयाँ नेतृत्व, पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
3: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध, 1 वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
2: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
3: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ तर निकै पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा 2 जना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् 1 जना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को 1 जना महिलातर्फ माथि यस्तो लेखेको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भएको थियो तिमीलाई याद छ त? त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
3: हस्तो प्राविधिक साथी रवि देताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

सरी विजय, मैले बुवा आमालाई सम्झाउन धेरै कोसिस गरे तर सकेन, त्यसैले हाम्रो सम्बन्ध यही नै अन्त्य गर्न चाहन्छु। सक्छौ भने मलाई माफ गरिदेऊ।

बेलाउँदैन काट्न पनि त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा

बेदलाउँदैन काट्न पनि त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी खाउँदैन हात जोड्न हिँड्दैछु म शिर उठाउँदै मैदानमा उत्रिसके बस्ती नहै पिर लुकाउँदै को आउँछ बेसी बोल्न फेरि सिधै मुखमा हान्छु आमा बाउको इज्जत राख्न जुत्न म एक्लै जान्छु आमाले भन्नुहुन्छ

जस्तै भने तिमी बाहुन मसे दमय राजा नै भए पनि मरेर के लाँदैन बन्दैन महान तिमी फाइपी सालमा जाँदैमा महान बनालाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुष्ट मन।

मैले लुगा सिलाएन भने संसार नाङ्गै हुन्छ। कसले भने तिमी ठुलो मात्रै सानो हँ, कसले भने तिमी धनी मात्रै गरिब हँ, कसले भने तिमी सफा मात्रै फोरी हँ, कसले भने तिमी बाहुन मात्रै दमैय, कसले भने तिमी ठुलो मात्रै सानो हँ, कसले भने तिमी धनी मात्रै गरिब हँ, कसले भने तिमी सफा मात्रै फोरी हँ, कसले भने तिमी बाहुन मात्रै दमैय।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाडा छ, तर समाज तेर्थै भयो पिरती के झेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदै गर्नु गरे जाँदै।

तिमीहरू यस्तो शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझिस् है। र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

Kami

0: योजना नराख्ने दावी गरे पनि योजना माग्नेहरूको अत्यधिक भीड़ बढ़ेपछि मन्त्रालयहरूले सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेका छन्। सुदूरपश्चिम सहित बागमती, कोशी, कर्णाली र मध्य प्रदेशले पनि भोलि नै बजेट ल्याउने अन्तिम तयारी पूरा गरेका छन्।
1: बाजुरा र उम्ला जिल्ला बीच सीमा र प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको 28 जनाको संयुक्त टोली सदरमुकाम मार्तर्डीबाट तीन दिनको पैदल दूरी पार गरी लामपाटा पुगेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र नेरौलाका अनुसार सशस्त्रका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा खटिएको टोलीले आगामी तीन महिनासम्म लामपाटा र रानीसैन क्षेत्रमा नियमित गस्ती गरी शान्ति सुरक्षा कायम गर्नेछ।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकहरूका लागि नयाँ नियम र आचार संहिता सार्वजनिक गरेको छ। भारतीय पर्यटकहरूले सड़कमै खाना पकाउने, नदी किनारमा लुगा धुने र जथाभावी फोहोर गर्ने गरेको गुनासो बढ़ेपछि मन्त्रालयले नयाँ नियम ल्याएको हो। नयाँ व्यवस्था अनुसार अब भारतीय पर्यटकहरूले सीमा नाकामै अनलाइन वा भौतिक रूपमा प्रवेश अनुमति पत्र सुनिश्चित गर्नुपर्नेछ। साथै यात्रुहरूको विवरण, नेपाल बस्ने अवधि र भ्रमण गर्ने स्थानको जानकारी भन्सार अधिकृत अधिकारीहरूलाई बुझाउनु अनिवार्य गरिएको छ। मन्त्रालयले भारतीय नागरिकका लागि पासपोर्ट, मतदाता परिचय पत्र वा बालबालिकाको हकमा आधार कार्डलाई मान्यता दिने स्पष्ट पारेको छ।
1: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगुलले 11 क्षेत्रलाई समेटेर 101 बुधे नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। आगामी आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक शहरी सभ्यतालाई मुख्य आधार मानिएको छ। नीतिमा सुशासन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सुलभ स्वास्थ्य, वातावरण, शहरी योजना र पूर्वाधार विकास जस्ता महत्वपूर्ण विधाहरू समेटिएका छन्।
0: कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम पुननिर्माणका लागि नेपाली सेना खटिएको छ। गत वर्षको बाढ़ीले क्षति पुर्याएको ड्याम पुननिर्माण गर्न र आसन्न वर्षातमा हुन सक्ने सम्भावित जोखिम कम गर्न सरकारले सेना परिचालन गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे लगतै सड़क डिभिजन कार्यालय कञ्चनपुरको अगुवाईमा सेनाको 25 नम्बर वाहिनीको प्राविधिक टोलीले काम शुरू गरिसकेको छ। बाढ़ीले ड्यामको करिब 300 मिटर भागमा क्षति पुर्याएको थियो। हामीसँग खबर अझै पनि बाँकी छन्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपालको औद्योगिक क्षेत्रमा खर्ब रूपियाँ कर्जा प्रवाह गरिए पनि उद्योगहरूको औषध क्षमता उपयोग भने निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल कर्जा लगानी 17,78,30,00,00,000 रूपियाँ पुगेको छ। यो कुल कर्जा प्रवाहको झण्डै 31% हिस्सा हो। कर्जा लगानी बढ़े पनि उद्योगहरूको औषध क्षमता उपयोग भने 42.11% मात्र रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: नेपाल रत्न तथा आभूषण संघले हीरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन माग गरेको छ। चालू आर्थिक वर्षको बजेट मार्फत भ्याट लगाउन थालेपछि स्वदेशी व्यवसाय चौपट भएको भन्दै संघले यस्तो माग गरेको हो। काठमाण्डुमा सम्पन्न संघको 20 वार्षिक साधारण सभामा अध्यक्ष सुमन मान ताम्राखारले भ्याटका कारण नेपालमा हीरा र बहुमूल्य पत्थर भारतको तुलनामा 12% महँगो भएको बताउनु भएको छ।
1: अब विदेशका खबर। संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा भइरहेको अवस्थामा इरानभित्र त्यसको विरोध चर्किएको छ। इरानको उत्तर पूर्वी शहर मशहद र राजधानी तेहरान स्थित विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौं प्रदर्शनकारीले सम्भावित सम्झौता विरूद्ध नाराबाजी गरेका छन्। उनीहरूले इरानका शीर्ष कूटनीतिज्ञ एवं विदेश मन्त्री अब्बास घरा अराघची र संसदका अध्यक्ष मोहम्मद बागेर गालिबफको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले प्रस्तावित सम्झौता इरानको रणनीतिक हित विपरीत रहेको यसले हर्मुज जलघाटीमाथिको तेहरानको सैन्य प्रभावलाई कमजोर बनाउने दावी गरेका छन्।
2: बेलायतले रूसको सेड फ्लेट सँग सम्बन्धित प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। युक्रेन युद्धपछि रूसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि बेलायतले चालेको यो अहिलेसम्मकै कड़ा कदम हो। बेलायती रक्षा मन्त्रालयका अनुसार आज चिनोको हेलिकप्टर र फ्रिगेट नौसैनिक जहाज सहित झण्डै 6 घण्टा लामो संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा रोयल मरिन कमाण्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष अधिकारीहरूले रूसी जहाजलाई नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएको जहाजलाई अहिले इंग्ल्याण्डको दक्षिणी तट नजिक राखेर निगरानी शुरू गरिएको छ।
1: अब खेलकुद। फिफा विश्वकप फुटबल अन्तर्गत आज विभिन्न रोमाञ्चक खेल हुँदैछन्। समूह ईको खेलमा नेपाली समयअनुसार बेलुकी 10:45 विश्वकपमा पहिलोपटक सहभागी भएको कुराका ओले 4 पटकको विश्वकप विजेता टोली जर्मनीको सामना गर्नेछ। अमेरिकाको हेस्टन एस्टेडियममा हुने यो खेलमा बलियो टोली जर्मन जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। आज राति 2:00 समूह एफको अर्को रोमाञ्चक खेलमा नेदरल्याण्ड्स र जापान भेट्दैछन्। डलास स्टेडियममा हुने खेलमा नेदरल्याण्ड्स आफ्नो विश्वकपका शुरूआती खेलको अपराजित कीर्तिमान जोगाउने दाउमा छ भने जापान पनि लगातार तेस्रो पटक आफ्नो पहिलो खेल खेल्ने जित्ने दाउमा छ।
2: र इंग्ल्याण्डमा जारी महिला टी20 विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्दी भारत र पाकिस्तान बीच खेल हुँदैछ। खेल नेपाली समय अनुसार बेलुकी 7:15 एज वेस्टर्न स्टेडियममा शुरू हुनेछ। 16 टी20 भेटमा भारतले 13 खेल जितेर बलियो इतिहास बनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: असार 1 र 2 गते मन्त्रालयगत बजेटमाथि प्रतिनिधि सभामा छलफल हुने। छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले असार 3 र 4 जवाब दिने कार्यसूची। अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार। सर्वसाधारणसँग राय सुझावमा
2: 5 वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता पूर्ण रूपमा अन्त्य गर्ने अर्थमन्त्रीको दावी। परराष्ट्र मन्त्री खनालद्वारा बेजिङमा नेपाली समुदायसँग अन्तर्क्रिया। देश निर्माणको साझा अभियानमा जोड़िन अपील। साथै प्रदेशले भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
1: बाजुरा र हुम्लाको विवादित क्षेत्र लामपाटामा अस्थायी सुरक्षा बेस स्थापना। 28 जनाको प्रहरी टोलीले आगामी 3 महिनासम्म नियमित गस्ती गर्ने। भारतीय पर्यटकका लागि नयाँ नियम जारी। सीमामै भ्रमण विवरण बुझाउनु पर्ने।
2: अमेरिकासँगको सम्भावित सम्झौताको विरोधमा इरानका विभिन्न शहरमा प्रदर्शन। विदेश मन्त्री अराघसीको राजीनामा माग। प्रतिबन्धी रूसी जहाज बेलायतको कब्जामा। युरोपेली जलमार्गमा सुरक्षा बहस चर्कियो।
1: र फिफा विश्वकपमा आज कुर्काओले जर्मनीको सामना गर्दै अर्को खेलमा नेदरल्याण्ड्स र जापान भिड्ने। महिला T20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै
2: साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: ए लौ न लौ लौ चटाइ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना.
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी.

थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको पन्ध्र छ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै।

तिमी लजाउँ चाहिँ किन माया आउन यता मेरो त्यो उम्लेको दुःख चिया मजाले बोक्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा पत्र मेरो काकीमा घुम्न जम्न राइट कस्तो तिमी जस्तो रानीसँग खेला छैन फाइट खाएको प्यासीमा आज प्यास मेट लाग्यो तपाईँको यो माथाले समुद्रको भेट लाग्यो।

र भगाउने तिम्रा ती चालहरू, मलाई खेल राख्न मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिट वा मिठो गीत लेखी तिमीलाई मेरो जीवन नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए, तिमीलाई

नक्सालो हेराइले बनाइदियो गाइडले, यो लको मलाई त तिमी नै चाहिने, मायाले खिचन करोडको बिचमा, तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा, कमर हल्लाइदे जोसमा, बरु जेसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास सुन्छु लिदिन कोर्समा।

त्यस्तो केही हुन्न थाचो भइदियो भने एकफेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कता हराउँछ आफन्तहरूले निकै गर्दैछस् भन्दै सताउँछ गाउँमाथि नुन फर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बसिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रस

माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्। संसारी स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै हातमा खान्थे बरु मर्नु भन्दा अगाडि।

त्यतिकै पो बित्छ कि सुझाव दिउहरूलाई आफै बाँच्छु बित्छ बित के नै गर्थ्यौ भन्थे ठुलो हुँदा खै त नि झौलाग्दे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति गति थिए मेरा त्यस्तो केही हुन्न थाचो भइदियो भने फेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कता हराउँछ आफन्तहरूले निकै गर्दैछस् भन्दै सताउँछ माथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुपस दिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रस

दागहरू देखिँदैछ, घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई मलाई पर्दा केही दिँदैनन्, संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू, उनमिने भए यो संसार छाडी जान्थे बरु, आफ्नै हातमा खान्थे बरु मर्नु भन्दा अगाडि।

बदलिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बदलिन सक्छ भावना हतारमा लिन निर्णय धैर्य एकछिन शान्त बसु सोच्न दिन्छु समय यदि म नै नरहे फरकै पर्छन् पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन।